एक दुई तिन चार पाँच, दुई तिन चार पाँच छ, गन्दै सब गरेको सपना देखे मायानु, मैले तिम्रो सिउँदो मरेको।